我来南京这么多年这么多次，南京一直给我很深刻的印象，很多的回忆，所以我就写了这首歌，叫做南京南京。

सुख भनेको के हो? आज बल्ल थाहा पाउँदैछु। जीवन बाँच्नु भनेको के हो? आज बल्ल थाहा पाउँदैछु। दोष म कसैलाई दिन्न, तर बल्ल म अहिले बाँच्न सिक्दैछु। केही रहरहरू त्यसै त्यसै बिलाएर गए, केही रहरहरू पुरा भए भने कैयौँ रहरहरू अझै अपुरा अधुरा छन्। अब मैले के देख्न बाँकी छ, के भोग्न बाँकी छ, मेरो जीवनले के भोग्यो, के देख्यो, यी सबै कुरा म तपाईँलाई सुनाउँछु। तपाईँ सुन्नुहोस् न, म बिस्तारै बिस्तारै भनिहाल्छु नि। उहाँले आफ्ना कुराहरू उकुस मुकुस भएका ती मनभित्रका उकुस मुकुसलाई फुकाउँदै जानुहुन्छ। म सुन्दै जान्छु, उहाँ सुनाउँदै जानुहुन्छ। त्यही जीवनको कथा आज म तपाईँलाई सुनाउँदैछु। हो, उहाँले एक अक्षर पनि पढ्नु भएको छैन, तर आफूले भएको जीवनको कथा झल्झल्ती आँखा अगाडि आए जस्तै नरोकिकन एक सासले सबै घटनालाई सम्झिँदै सुनाउँदै जानुहुन्छ। हो, यो कथा हो पार्वतीको। उहाँको नाम पार्वती। उहाँ आफ्ना सबै कुरा मसँग पोख्दै जानुहुन्छ। म चाख लिएर सुन्दै जान्छु। कस्तो अचम्मसँग मैले उहाँलाई भेटेँ अनि यी सबै कुरा मैले सुन्ने अवसर पाएँ, र त्यही कुरा म तपाईँलाई आज सुनाउँछु। उहाँले भोग्नुभएको उहाँको जीवनको सत्य भोगाई आजको यात्रा जिन्दगीकोमा रेडियो स्टेसन BFBS गोर्खा रेडियो अनि तपाईँको छेउमा उपस्थित छु मन्दिरा। पार्वतीजीको जीवनको कथालाई सुरु गर्नुभन्दा पहिला यात्रा जिन्दगीको लागि अगाडि बढाउँ यो स्वर सम्राट नारायण गोपालको आवाजबाट।

तपाईँका पनि कथा व्यथा सबै कुरा छन्, मलाई लेख्नुहोस् न mandiradhungel3@gmail.com वा मान्दिरा ढुङ्गेल तपाईँले फेसबुक पेजमा खोज्नुभयो भने मलाई पाउनुहुनेछ। मेसेन्जरमा आफ्ना कुरा लेखी पठाउन सक्नुहुन्छ अथवा रेकर्ड गर्न सक्नुहुन्छ अथवा मलाई सम्पर्क गर्न सक्नुहुन्छ। म तपाईँको कथाहरू अवश्य पनि प्रसारण गर्नेछु। हो, मेरो नाम राधा हो। उहाँसँग मेरो कुनै रगतको साइनो छैन, बस एक रातको भेट हो। त्यसपछि दुई चारचोटि फोनमा कुरा भएको छ, दोहोऱ्याएर मैले भेटेको छैन, धेरैचोटि बोलाउनु भएको छ, संजोग जुरिरहेको छैन। मिल्यो भने म अवश्य नै पुग्नेछु। ती एउटा भेट र उहाँले सुनाउनु भएको उहाँको जीवनको कथा म तपाईँलाई सुनाउँछु आज भनेर राधाजीले हामीलाई लेखी पठाउनु भएको छ, पार्वती आमाको जीवनको कथा, यात्रा जिन्दगीको।

आज राधाजीले एक आमालाई भेटेर उहाँको जीवनको कथा सुनेर त्यो कथा उहाँलाई अत्यन्तै रोचक र मर्मस्पर्शी लागेर हामीलाई लेखी पठाउनु भएको छ। के छ त ती पार्वती आमाको जीवनको कथा, अनि राधाजीलाई उहाँको कुन कुन कुराले मन छोयो र के थियो त्यो कथा, म आज तपाईँलाई सुनाउनेछु यात्रा जिन्दगीकोमा।

त्यो दिन त्यही रातिको 8:30 बजेको छ। 2-3 दिनदेखि पानी परेको परै छ। अलि पानी थामिएपछि अफिसबाट घर फर्किँदै थिएँ। पानी पर्न अलि रोकिएपछि म अलि तलको पसलमा सामानहरू किन्न पुगेको थिएँ। 2-3 दिनदेखि वर्षिएको पानी थामिने नाम निसानै थिएन। साँझ झमक्कै परेको थियो। बाहिर यसो हेर्दा पानी अलि रोकिएको रहेछ। यही मौकामा अलिअलि सामान किनेर लिएर आउनु पर्यो। म निस्किएँ। सामानहरू किन्दा पसल घुइँचो नै थियो। फर्किन लाग्दै थिएँ, एक बुढी आमा एउटा घरको पेटीमा ए बाबु भनेर बोलाइरहनु भएको थियो। तर जसलाई उहाँले बोलाउनु भयो ती व्यक्तिले हेलमेट लगाएका थिए, मोटरसाइकल दौडाइरहेका थिए, उनले सुनेनन्। म एकछिन अलमल्लमा परेँ। त्यही पनि यसो घडी हेरेँ, 8:15 भइसकेको थियो। मैले सोधेँ, के भयो आमा? बाबु, म यसो निस्केको थिएँ, बाटो बिर्सेँ, हराएँ, घर जानै सकिनँ। अनि तपाईँको घर कहाँ त? बुढा नीलकण्ठ। अनि यो बुढा नीलकण्ठ त हो नि आमा। हुन त हो नि, खोइ आफ्नो टोलै देख्दिनँ, आफ्नो घरै देख्दिनँ। अनि मैले यसो तलदेखि माथिसम्म हेरेँ। राम्रै धोती चोलो लगाएकी, गरगहना छपक्कै लगाएकी, कानमा ठुलो टप, गलामा सुनको सिक्री, त्यो पनि अलि मोटै खालको, दुइटै हातमा सुनका बाला, औँठी पनि ठुल्ठुलै 2 लगाएकी, सुन गरगहनाले छपक्कै भएकी, लाउने चप्पल पनि अलि राम्रै खालको। यसो हेरेँ, यी आमाले झुटो कुरा बोलेकी होइनन्, साँच्चै नै घरानीय आमा जस्तो लाग्यो। त्यसो भए आउनुहोस्, मेरो घर नजिकै हो, बस्नुहोस् अनि म तपाईँको घरमा फोन गरिदिउँला। उनी अलि अकमकाइन्, फेरि यताउता हेरिन्। अँध्यारो भइसकेको हुनाले उहाँले मेरो पछि लाग्नु नै बेस ठानेर मेरो पछि आउनुभयो। सिमसिम पानी पर्दै थियो। सबकोले टाउको छोपेर उहाँ फुत्रुफुत्रु मेरो पछि लाग्नुभयो। 2-4 घर हिँडेपछि मैले आफ्नो घरमा उहाँलाई ल्याएँ। घरका परिवारले सबैले सोध्दै थिए, कसलाई लिएर आएछ है? एकजना आमाले बाटो बिराउनु भएछ, घर जाने बाटो पत्ता लगाउन सक्नु भएनछ अनि लिएर आएको। तपाईँहरू चिन्ता नगर्नुहोस्, म उहाँलाई बैठक कोठामा राख्छु। घरका परिवारहरू सबै भान्सा कोठातिर आआफ्ना कोठातिर लागे। उहाँलाई बैठक कोठामा राखेर एकैछिनमा आउँछु है आमा भनेर भित्र पसेँ।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विलचेयर वेस्ट ससेक्स हेम्पसायर इसेक्स तथा चेचहरूमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: कथा तिम्रो पनि र मेरो पनि,
2: यात्रा तिम्रो पनि अनि मेरो पनि,
1: केही आँसु केही हाँसो,
2: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
1: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा। राधाजीले लेखी पठाउनु भएको पार्वती आमाको जीवनको कथा हामीले यति बेला सुनिरहेका छौँ। उहाँ अझ अगाडि लेख्नुहुन्छ, खाना खाने बेला भएको हुनाले मैले थालमा दाल भात तरकारी अचार अनि एक ग्लास दुध लिएर गएँ। आमा ल यहाँ आउनुहोस्, ऊ यहाँ हात धुनुहोस् साबुन पानीले अनि खाना खानुहोस्। चिसो छ, खाना खाइसकेपछि यो दुध पनि पिउनुहोस् अनि त्यसपछि कुरा गरौँला। तपाईँ खानजेलसम्म म पनि खाएर आउँछु है। उहाँले टाउको हल्लाउनु भयो। घरका परिवारले केही भन्लान् कि भन्ने अलिकति डर पनि थियो, को मान्छेलाई ल्याइस् भनेर। त्यसैले मैले उहाँलाई बैठक कोठामै राखेर आफ्नो भान्सामा खाना गएँ। खानासाना खाएर अनि आएँ, सबै आआफ्नो काममा लागे। मैले उहाँले खाएको थालको चौरा भान्सामा पुर्याएर बसेँ अनि सोध्न थालेँ, आमा अब भन्नुहोस् त तपाईँको घरको परिवारहरूको कसैको फोन नम्बर तपाईँलाई याद छ? उनले भनिन्, याद छ नानी, छोराको नम्बर याद छ, अरूको त आउँदैन, छोराले चाहिँ केही परिहाल्छ कि भनेर रटाएको छ मलाई। त्यसपछि उहाँले छोराको नम्बर भन्नुभयो। मैले उहाँको छोरालाई फोन लगाएँ। उहाँहरू खोजेर हैरान हुनुभएछ। एकातिर जानुपर्ने, अर्कोतिर उहाँ निस्किनु भएछ। अति नै घरमा बस्दा बस्दा दिक्क लाग्यो भनेर साँझ यसो घुमेर आउँछु भनेर निस्किनु भएको रहेछ। बाटो बिराएर यति तल आइपुग्नु भएछ। त्यसपछि उहाँको छोराले भन्नुभयो, राख्दै गर्नुहोस् म लिन आउँछु। फेरि बाहिर हेरेँ, झमझम पानी परिरहेको छ। अनि मैले फोन गरेँ, भइहाल्यो नआउनुहोस्, भोलि बिहान आउनुहोस्, म आमालाई यतै सुताइदिन्छु। मैले आफ्नो ठेगाना बताएँ तर उहाँले भन्नुभयो, होइन होइन म लिन आइहाल्छु नि। त्यसपछि उहाँले भन्नुभयो, एक डेढ घन्टा लाग्छ मलाई, त्यति राख्नुहोस् अनि म त्यहाँ नजिकै आएर तपाईँलाई फोन गरौँला। त्यसपछि हामी उहाँको छोराको प्रतीक्षामा बसिरह्यौँ। त्यति बेला मैले कुरा

माताले, आमा, तपाईँको घर कहाँ, पुर्खौली घर कहाँ, को को हुनुहुन्छ त? तपाईँका केही कुरा सुनाउनुहोस् न मलाई। उहाँले भन्नुभयो, नानी के भन्नु, खै बा सानैमा बित्नु भएको रे, म 5 वर्षकी थिएँ अरे। आमाले बडो दुःखले हुर्काउनु भएको, एक भाइ एक बहिनी थिए मेरा, ती दुवै बितिसके, अहिले त म एक्लै मात्रै हो। सन्तानलाई बडो दुःखले आमाले हुर्काउँदै हुनुहुन्थ्यो, त्यही त हो नि, दुःख पाएपछि सबैले हेप्छन्। अलिअलि भएको जग्गा जमिन पनि आफूले बढी खाए मलाई अलिअलि तेरो अंश यही हो गरी खा भनेर छुट्याइदिए। दुःख सुख गरी खाँदै थिएँ, छोराछोरी हुर्किँदै गए, हामी 3-3 जना सन्तान। त्यो आमालाई छुट्याइदिएको अंश लगाइदिएको थोरै जग्गामा आमाले दुःख सुख गरेर हामीलाई हुर्काउनु भयो। पछि हाम्रै आफन्तले, तेरो दुःख हेर्न सकिनँ, छोरी ठुली भइहाले, बिहा गर्दै मैले एउटा केटा खोजिदिएको छु, राम्रो घर छ गरी खान्छे, त्यसो भनेपछि आमाले मेरो विवाह गरिदिनु भएको रे। आफ्नो भाग्यले जहाँ डोराएर लैजान्छ त्यहीँ जाने त हो नि। आमाले नाइ भन्न सक्नु भएन आफन्तको कुरा। म भर्खरै 12 पुगेर 13 लागेकी थिएँ, मेरो विवाह भयो।

घरमा धेरै सन्तान रहेछन्, काम गर्न लगेको मानिस जस्तै भयो मेरो जीवन। बस मैले कामभन्दा अरू केही देखिनँ। श्रीमानलाई पढाउनु पर्छ भनेर काठमाडौँ पठाए, अनि म चाहिँ घरमा सबैलाई काम गर्ने नोकर्नी जस्तै भएँ। दिनभरि खेतबारी भान्साको काम गर्यो, साँझ पकायो खुवायो, सबैलाई तेल घस्यो, सुत्ने बेलामा यसो निदाउन पाएको छैन, बिहान कुखुरो बासिहाल्थ्यो। यसरी मैले कैयौँ वर्ष बिताएँ। त्यही 18 पुगेर 19 लागेकी थिएँ।

श्रीमान घर फर्किनुभयो। त्यो बेलामा पनि त्यति नबोल्ने, अप्ठ्यारो लागेर हो कि आफ्नी श्रीमती हो, बिहा गरेर लिएर आएको, एक शब्द केही नबोल्ने, उहाँ नबोलेपछि आफू कसरी बोल्ने। दुई चार दिन यस्तै बित्यो, त्यसपछि उहाँ फेरि फर्किनुभयो। म रुन थालेँ, तर उहाँ केही नबोलिकन जानुभयो। कस्तो अचम्मको, सँगै नबसेर हो कि माया नभएको, यस्तो जिन्दगी त कसैको हुँदैन होला। मलाई बानी भयो अब घरको काम गर्ने, म नोकर्नी नै रहेछु, मेरो भाग्य यस्तै रहेछ। माइतीमा पनि दुःख पाएँ, घरमा पनि दुःख पाएँ। श्रीमान गएको त्यही छ महिनापछि फेरि श्रीमान आउनुभयो। यसपटक उहाँले मलाई सँगै काठमाडौँ लिएर आउनुभयो। काठमाडौँ आउन पाएपछि म दङ्ग परेँ। सानो कोठा, त्यही कोठामा गरी खानी, आफ्नो पतिसँग बल्ल बल्ल बस्न पाएको, बोल्न पाएको। तर उहाँको स्वभाव अलि अचम्मको रहेछ। चाहिने कुरा भन्दा नचाहिने कुरा शब्दै नझर्ने, काममा मात्र व्यस्त हुने, यस्तै गरी जीवन चल्दै गयो। एक छोरा एक छोरी जन्मिए। त्यसपछि उहाँले मलाई फेरि गाउँमै ल्याएर छोडिदिनु भयो। छोराछोरीले गाउँमै पढ्न थाले, म घरमै व्यस्त हुन थालेँ। के पढाएँ भन्नु, आफै आफै हुर्किए ती छोराछोरी। मैले उनीहरूको स्याहार सुसार त्यस्तो राम्रोसँग गर्न पाइनँ। घरको काम र खेतबारीको कामले मलाई फुर्सदै हुँदैन थियो। यसै गरी मैले आफ्नो आधा जीवन बिताएँ। पछि श्रीमान आउनुभयो। बिरामी परेर, ज्वरो बिग्रिएर केही औषधि उपचार गर्दा नि नलागेपछि घर आउनुभयो। ससुराबाले गाउँकै वैद्य कहाँ देखाउन लैजानुभयो। वैद्यले औषधि दिए। एक डेढ वर्षसम्म त्यही औषधि खानुभयो। शरीर झिनो हुँदै गयो। उहाँको इच्छा अनुसार छोरीको विवाह भयो। छोरा बाँकी नै थियो, तर उहाँको निधन भयो।

यसरी सानैमा बा बिते, अध वैँसी उमेरमा श्रीमान बिते, छोरीको विवाह भयो। आधा उमेर बित्दा पनि मैले सुखको सास फेर्न पाइनँ, फेरि आँसुमा जीवन डुब्यो। श्रीमान हुँदा पनि उहाँको दुई शब्द मिठो सुन्न पाइनँ, उहाँसँग जीवन बाँच्नै पाइनँ। अब बाँच्न पाइन्छ कि? अब त सासुको गुहार्तन पनि सकियो, सबै आफ्नो घरघरी खान गए, अब त सुख पाइन्छ कि भन्दा श्रीमान नै बित्नु भयो। कस्तो कर्म लिएर आएकी रहेछु म, है नानी? उहाँले लामो सास फेर्नुभयो अनि फेरि एकछिन मौन बस्नुभयो। आमा, त्यो दुध खानुहोस् न, तातो। त्यो दुध पिउनुहोस् त, चिसो छ बाहिर, बुढाबुढी मान्छेलाई चाहिन्छ के? त्यसपछि उहाँले त्यो तातो दुध पिउँदै भन्नुभयो, 80 वर्ष पुरा गरेँ, अब आउने मङ्सिरमा 81 वर्ष लाग्छु म। तपाईँ त कति ताठी, 80 वर्ष हुँदा पनि। उहाँ फिसिक्क हाँस्नुभयो, पसिना दाँत देखाएर, अनि भन्नुभयो,

खै भोगभाग श्रीमान छिट्टै जानुभयो। अनि मैले फेरि कुरा कोट्याएँ, अनि छोरीको विवाह गरेपछि छोराको चाहिँ गर्नु भएन? उनले भनिन्, किन नगर्नु? अहिले घरभरि नाति नातिना छन्, तिनजना छन्, दुईटी नातिनी एउटा नाति। त्यो अहिले लिन आउँछु भनेको मेरो छोरो, अनि त सुखले पाल्नु भएको रहेछ त। खै के सुख के दुःख, आफ्नो श्रीमानसँग कुनै एउटा फिल्म हेर्न पाएको होइन, कहिले घुम्न जान पाएको होइन, कहिले मिठो दुई शब्द बोल्न पाएको होइन। बोल्दै नबोल्ने मेरो श्रीमान, श्रीमतीलाई कसरी माया गर्नुपर्छ भन्ने उहाँलाई थाहा नभएको हो कि नजानेको हो? उहाँले गर्नु भएन, यी यस्तै रहेछन् भनेर मैले पनि आश गरिनँ। अहिले छोरा बुहारीलाई हेर्छु, अरूलाई हेर्छु, ओहो जीवन त यसरी पो बाँच्नु पर्ने रहेछ जस्तो लाग्छ। अहिले छोराछोरीले सुख दिएका छन्, केही दुःख छैन, नाति नातिना छन्, रमाइलो छ, सुख छ, काठमाडौँमा घर छ। तर ऊ बेलामा राम्रोसँग न खान पाइयो, न लाउन पाइयो, न माया पाइयो, बस कमारो जस्तै गरी काम गरी बसेँ। मेरो भागमा यस्तै रहेछ भनेर कसैलाई केही भनिनँ, सबैकी जाति भएँ, काम प्यारो भयो। कहिले राम्रो लुगा लाउन पाइनँ, कहिले गोडामा चप्पल भएन, कहिले श्रीमानले मिठो बोलेनन्, कहिले ती बालबालिकालाई आफूले भने जस्तो हुर्काउन पनि पाइनँ। थाहा पनि थिएन के राम्रो के नराम्रो, के खाने के लाउने, पढेको होइन, स्कुल जान पाइएन, बा बितिहाले सानैमा, दुःखै दुःख। अब अहिले सबै थोक छ, रोगले खानु हुँदैन, सुगर छ, प्रेसर छ, के गर्नु, सबै कुरा छ, खान पाइँदैन। ला भन्छन्, अब यो बुढेसकालमा के लगाएर हिँड्नु, सुहाउँदैन, अनि कहाँ घुम्न जानु, शरीर बुढो भइसक्यो नानी। अहिले सबैलाई हेर्दाखेरि ओहो जीवन त यसरी पो बाँच्नु पर्दो रहेछ जस्तो लाग्छ।

साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ,